0: اور اے آئی کے شعبے شامل ہیں۔ اقوام متحدہ جنرل اسمبلی میں عالمی دہشت گردی کے سلسلے میں جامع کنونشن کی بھارت کی تجویز کی ایک مرتبہ پھر حمایت کی گئی ہے۔ جموں میں بھگوتی نگر بیس کیمپ سے عقیدت مندوں کا پہلا جتھا روانہ ہونے کے ساتھ ہی شری امرناتھ جی یاترا شروع ہو گئی ہے۔ جنوب مغربی مانسون پوری دلی میں پھیل گیا ہے، یہ شمالی اور مغربی ریاستوں کی جانب مزید آگے بڑھ رہا ہے۔ اور فیفا عالمی کپ میں امریکہ نے 2002 کے بعد سے ناک آؤٹ مرحلے میں اپنی پہلی جیت درج کی ہے، بیلجیم سینیگل کو ہرا کر پری کوارٹر فائنل میں پہنچ گیا ہے۔ اب خبریں تفصیل سے۔ بھارت اور جاپان نے آج دوا سازی، مصنوعی ذہانت، اے آئی، اقتصادیات اور توانائی کی سیکورٹی سمیت کئی سمجھوتوں پر دستخط کیے ہیں۔ وزیر اعظم نریندر مودی نے نئی دلی میں جاپان کے وزیر اعظم سنائی تاکائیچی کے ساتھ سالانہ چھوٹی میٹنگ کی۔ اس موقع پر فریقین نے دونوں ملکوں کے درمیان باہمی تعاون اور اشتراک کو مستحکم کرنے پر بات چیت کی اور انہوں نے باہمی دلچسپی کے علاقائی اور عالمی امور پر تبادلہ خیال کیا۔ گفتگو کے بعد ایک مشترکہ پریس کانفرنس سے خطاب کرتے ہوئے وزیر اعظم نریندر مودی نے آج کہا کہ آج کے دور میں بھروسہ اور اعتماد سب سے بڑا اثاثہ ہے اور بھارت اور جاپان کی باہمی شراکت داری وقت کی کسوٹی پر کھری اتری ہے۔ انہوں نے یہ بھی کہا کہ آج بھارت اور جاپان کا شمار دنیا کی سب سے بڑی معیشتوں میں ہوتا ہے اور دونوں ملک آزادانہ اور کھلے بھارت بحر القاہل کو ترجیح دیتے ہیں۔ انہوں نے زور دے کر کہا کہ دونوں ملک اقتصادی اور توانائی کی سیکورٹی کی اہمیت کو بخوبی سمجھتے ہیں۔ جناب مودی نے کہا کہ ٹیکنالوجی کے شعبے میں ساجھداری بھارت اور جاپان کے درمیان تعاون کا سب سے زیادہ اہم ستون ہوگا۔
1: ٹیکنالوجی پارٹنرشپ ہمارے سہیوگ کا سب سے مضبوط ستمبھ بنے گی۔ اسی ویژن کو ساکار کرنے کے لیے آج اے آئی کے کھیتر میں ہم نے جوائنٹ اسٹیٹمنٹ بھی جاری کیا ہے۔ بھارتی اے آئی ایکو سسٹم کے کئی پرمکھ سنستھانوں میں بھی آج اپنے جاپانی پارٹنر کے ساتھ ایگریمنٹس کیے ہیں۔ جاپان کی پریسیزن ٹیکنالوجی اور بھارت کی سافٹ ویئر کھمتا، اس کا سنگم ویشوک اے آئی وکاس کو نئی گتی اور شکتی دے گا۔
0: اس سے قبل آج جاپان کے وزیر اعظم تاکائیچی راشٹرپتی بھون کے احاطے میں رسمی استقبال دیا گیا۔ اس موقع پر وزیر اعظم نریندر مودی بھی موجود تھے۔ جاپان کے وزیر اعظم بھارت کے 3 روزہ دورے پر کل شام نئی دلی پہنچی ہیں۔ یہ بھارت کا ان کا پہلا سرکاری دورہ ہے۔ وزارت خارجہ نے کہا ہے کہ یہ دورہ بھارت اور جاپان کے درمیان خصوصی کلیدی اور عالمی شراکت داری کو مزید آگے لے جانے کے سلسلے میں ایک اہم قدم ہے۔ ہمارے نامہ نگار نے خبر دی ہے کہ بھارت اور جاپان کے تعلقات مسلسل اعلی سطح کے سیاسی رابطوں پر مبنی ہیں۔ ابھی حال ہی میں وزیر اعظم نریندر مودی نے فرانس میں G7 سمٹ کے دوران جاپان کے وزیر اعظم سے بات چیت کی تھی۔ گزشتہ برس نومبر میں جوہانسبرگ میں G20 سمٹ کے موقع پر بھی دونوں رہنماؤں کی ملاقات ہوئی تھی۔ بین الاقوامی دہشت گردی کے بارے میں ایک جامع کنونشن بنانے کی بھارت کی طویل عرصے سے چلی آ رہی تجویز کی اقوام متحدہ جنرل اسمبلی میں ایک بار پھر حمایت کی گئی ہے۔ دہشت گردی سے نمٹنے کی حکمت عملی سے متعلق اقوام متحدہ کی نویں جائزہ میٹنگ کے دوران بھارت کی تجویز کو 140 ملکوں کی حمایت سے منظور کیا گیا، جس میں ممبر ملکوں پر زور دیا گیا ہے کہ کنونشن کو قطعی شکل دینے کی ہر ممکن کوشش کی جائے۔ کنونشن کی تجویز بھارت نے 30 سال پہلے پیش کی تھی۔ اقوام متحدہ میں بھارت کے مستقل نمائندے پی ہریش نے کہا کہ قانونی خدوخال پر عالمی سطح پر اتفاق رائے نہ ہونے کی وجہ سے دنیا میں دہشت گردی کی روک تھام کی کوششیں کمزور ہوئی ہیں۔ انہوں نے کہا کہ دہشت گردی سے نپٹتے وقت دوہرا معیار نہیں اپنایا جانا چاہیے۔ بھارت نے اس سلسلے میں اپنے پختہ موقف کو دہرایا ہے کہ کسی بھی صورتحال میں دہشت گردی کو جائز قرار نہیں دیا جا سکتا اور اس لعنت کو ختم کرنے کے لیے اس نے جامع عالمی کارروائی پر زور دیا ہے۔ اقوام متحدہ کی انسداد دہشت گردی سے متعلق عالمی حکمت عملی کے نئے جائزے کو اختیار کیے جانے کے دوران اقوام متحدہ جنرل اسمبلی سے خطاب کرتے ہوئے یو این میں بھارت کے مستقل نمائندے پی ہریش نے کہا کہ دہشت گرد ہوتا ہے اور اس بات پر زور دیا کہ جھوٹے جواز یا سیاسی مصلحت پسندی کی آڑ میں انسداد دہشت گردی کی کوششیں کمزور نہیں ہو سکتیں۔
2: India has been a victim of cross-border terrorism for decades. Our people have paid a terrible price, and this experience has shaped India's zero-tolerance approach. Irrespective of any grievance, political cause, or strategic calculation, terrorism in all its forms and manifestations must be condemned unequivocally. India has worked to strengthen the global focus on terror financing. We have supported capacity building, South-South cooperation, and strengthening of multilateral frameworks. India believes that counter-terrorism should not be hollowed out by false equivalences or politicized narratives.
0: ये खबरें आकाशवाणी से नशर की जा रही हैं। जम्मू कश्मीर के लेफ्टिनेंट गवर्नर मनोज सिन्हा ने आज सुबह जम्मू में भगवती नगर बुनियादी कैंप से सालाना श्री अमरनाथ जी यात्रा के यात्रियों के पहले जत्थे को रवाना किया। 57 रोजा सालाना यात्रा सरकारी सतह पर कल से कश्मीर के दो रास्तों से शुरू होगी, जो 28 अगस्त को इख्तिताम पजीर होगी। भारतीय मौसमियात महकमे आईएमडी ने कहा है कि जुनूब मगरबी मानसून पूरी दिल्ली, हरियाणा, चंडीगढ़, गुजरात के कुछ मजीद हिस्सों, मध्य प्रदेश के ज्यादातर हिस्सों, उत्तर प्रदेश और राजस्थान में मजीद आगे बढ़ गया है। इसी दौरान कौमी राजधानी दिल्ली में आज सुबह शहर के मुख्तलिफ हिस्सों में हल्की बारिश हुई, जिससे शहर के रिहायशियों को गर्मी से कुछ राहत मिली। उत्तर प्रदेश में शदीद गर्मी से लोगों को राहत मिली है और रियासत के ज्यादातर हिस्सों में बारिश हुई है। मानसून के रियासत में पहुंचने के बाद ऐसा हुआ है। मजीद तफसील हमारे नामा निगार से।
3: जुनूब मगरबी मानसून बाजाब्ता तौर पर मंगल को उत्तर प्रदेश पहुंच गया और रियासत के मुख्तलिफ हिस्सों में गुज़श्ता 24 घंटे में औसत से शदीद बारिश दर्ज की गई, जिससे गर्मी के तवील सिलसिले से लोगों को राहत मिली। सुल्तानपुर, मुजफ्फरनगर, बदायूं, सहारनपुर और संभल में बहुत शदीद बारिश हुई, जिससे कुछ इलाकों में मामूलाती जिंदगी मुतासिर हुए, ताहम दिन का दर्ज हरारत नीचे आ गया। किसानों के लिए बारिश एक बड़ी राहत साबित हुई है, क्योंकि धान की बुआई मुकर्रर वक्त से पहले ही पीछे चल रही है। आईएमडी ने आज कई अजला में शदीद बारिश की पेशगोई की है और कहा है कि जुनूब मगरबी मानसून के मजीद आगे बढ़ने के लिए मौसम साजगार है। लखनऊ से सुशील चंद्र तिवारी की रिपोर्ट के साथ उर्दू खबरों के लिए अर्जुमंद अली खान।
0: हुकूमत ने भारत में व्हाट्सएप के जरिए यूजर नेम फीचर शुरू करने से मुतालिक मेटा को नोटिस जारी किया है। जराये ने बताया कि इंफॉर्मेशन टेक्नोलॉजी की वजारत ने 3 दिन के अंदर यूजर नेम फीचर से मुतालिक तफसीली वजाहत पेश करने की मेटा को हिदायत दी है। झारखंड के गवर्नर संतोष कुमार गंगवार ने आज रांची में लोक भवन में वोटर फहरिस्तों की खसूसी जाम नजरसानी से मुतालिक फॉर्म को भरने और दस्तखत करने के बाद मुतालिका बीएलओ के सुपुर्द किया। इस मौके पर आला चुनाव अफसर के रवि कुमार, रांची के जिला चुनाव अफसर मंजुनाथ भजंतरी और दूसरे चुनाव अहलकार भी मौजूद थे। मरकजी हुकूमत ने समाजी सिक्योरिटी 2020 पर कोर्ट के निफाज के हिस्से के तौर पर ईपीएफ स्कीम 1952 की जगह मुलाजमीन के प्रोविडेंट फंड ईपीएफ स्कीम 2026 को नोटिफाई किया है। नई स्कीम के तहत ईपीएफ की लाजमी हिस्सेदारी में कोई तब्दीली नहीं की गई है। फीफा आलमी कप में नॉकआउट मरहले में एक्स्ट्रा टाइम के बाद शानदार खेल का मुजाहरा करते हुए बेल्जियम सेनेगल को 2-3 से हराकर प्री क्वार्टर फाइनल में पहुंच गया। दूसरी जानिब मुआविन मेजबान अमेरिका ने 2002 के बाद नॉकआउट मरहले में अपनी पहली जीत दर्ज की। उसने बोस्निया हर्जेगोविना को 2-0 से हराया और प्री क्वार्टर फाइनल में दाखिल हो गया। और आखिर में खास खास खबरों की सुर्खियां एक बार फिर। वजीर आजम नरेंद्र मोदी ने नई दिल्ली में जापान की अपनी हममनसब सनाई तकाईची से सालाना सरबराह बातचीत की है। भारत और जापान ने मुफाहमतनामों पर दस्तखत किए हैं, जिनमें इक्तिसादी, सिक्योरिटी और तवानाई की यकीनी फराहमी, अद्वियात और रियाई के शोबे शामिल हैं। अक्वामे मुत्तहिदा जनरल असेंबली में आलमी दहशतगर्दी के सिलसिले में जामे कन्वेंशन की भारत की तजवीज की एक मरतबा फिर हिमायत की गई है। जम्मू में भगवती नगर बेस कैंप से अकीदतमंदों का पहला जत्था रवाना होने के साथ ही श्री अमरनाथ जी यात्रा शुरू हो गई है। जुनूब मगरबी मानसून पूरी दिल्ली में फैल गया है। यह शुमाली और मगरबी रियासतों की जानिब मजीद आगे बढ़ रहा है। और फीफा आलमी कप में अमरीका ने 2002 के बाद से नॉकआउट मरहले में अपनी पहली जीत दर्ज की है। इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ।
4: ਹੁਣ ਤੁਸੀਂ ਸੁਣ ਰਹੇ ਸੀ ਉਰਦੂ ਚ ਖਬਰਾਂ ਦਾ ਬੁਲੇਟਿਨ ਆਕਾਸ਼ਵਾਣੀ ਦੇ ਦਿੱਲੀ ਕੇਂਦਰ ਤੋਂ। ਐਫ ਐਮ ਬੈਂਡ 100.2 ਮੈਗਾਹਰਟਸ ਅਤੇ ਪ੍ਰਸਾਰ ਭਾਰਤੀ ਦੀ ਮੋਬਾਈਲ ਫੋਨ ਐਪ ਨਿਊਜ਼ ਆਨ ਏ ਆਈ ਆਰ ਤੇ ਤੁਸੀਂ ਸੁਣ ਰਹੇ ਹੋ ਆਕਾਸ਼ਵਾਣੀ ਦਾ ਪਟਿਆਲਾ ਕੇਂਦਰ। ਸਟੂਡੀਓ ਦੀ ਘੜੀ ਮੁਤਾਬਕ ਦੁਪਹਿਰ ਦੇ 2 ਵਜ ਰਹੇ ਨੇ। ਵੇਲਾ ਹੈ ਪ੍ਰੋਗਰਾਮ ਸਰਫਰੋਸ਼ ਦਾ।